0: जी दोस्तों, अनूप जलोटा की आवाज में ये गजल आपने एंजॉय की। नसीम अख्तर का कलाम था ये गजल जो है, अनूप जलोटा की आवाज में आपने कई बार सुनी होगी। अब एक इतला है जोर के हाथ में, अपने दोस्तों तक हम पहुंचे।
1: एक इतला है मेरे हाथ में प्रोग्राम रेडियो क्लिनिक के हवाले से। रेडियो क्लिनिक की ताजा शुमारी की रिकॉर्डिंग आज दिन के 3 बजे से 4 बजे तक हो रही है। इस बार प्रोग्राम में जो मौजू का इंतखाब किया गया है वो है कैंसर से लड़ रहे बीमारों का ख्याल कैसे रखा जाए। मौजू पर तफसीली मालूमात फराहम करने के लिए हमने मदु किया है नामवर मौलिज डॉक्टर अबरार रसूल को। अगर आप हमारे मेहमान मौलिज से मौजू की मुनासबत से कोई सवाल पूछना चाहते हैं तो राबता करें। हमारा फोन नंबर है 01942480364। जी, रिकॉर्डिंग का वक्त रहेगा दिन के 3 बजे से 4 बजे तक और हमारा फोन नंबर है 01942480364। जी, ये थी एक इतला हमारे प्रोग्रामों के हवाले से। आकाशवाणी का ये श्रीनगर स्टेशन है। अब खबरें नष्ट होंगी, पहले कश्मीरी और उसके फौरन बाद उर्दू में। खबरों से पहले ये वक्फा।
2: किताबों का एक खूबसूरत जहां आपका इंतजार कर रहा है, आइए तीसरे चिनार बुक फेस्टिवल में, जहां मिलेंगी इंग्लिश, हिंदी, उर्दू और अन्य भारतीय भाषाओं के 200 से अधिक बुक स्टॉल्स, साथ ही क्रिएटिव वर्कशॉप्स बच्चों के लिए, लिटरेरी सेशंस, डिजिटल रीडिंग कॉर्नर और कल्चरल परफॉर्मेंसेस का लुत्फ उठाइए। 18 से 26 जुलाई SKICC श्रीनगर, चिनार बुक फेस्टिवल ऑर्गेनाइज बाय नेशनल बुक ट्रस्ट इंडिया इन कोलैबोरेशन विद डिस्ट्रिक्ट एडमिनिस्ट्रेशन श्रीनगर। टुगेदर वी रीड, टुगेदर वी लीड।
3: آداب، یہ آکاش وانی سرینگر 9:02 سپد خورشید احمد بوزن خبر۔ بھارت تو برطانیہ درمیان طے سپودمت اقتصادی تو تجارتی شراکت داری معاہدہ ازک پہ نافذ سپودمت۔ دونوں ملکن درمیان سوشل سیکورٹی معاہدہ تزک پہ لاگو سپدان، یم سی برطانیہ مز کرن والن پیشور بھارتی نفرن نقل و حملس من سہولت وات تو تہذ مسابقتی صلاحیت میلے مزید تقویت۔ اقتصادی تو تجارتی معاہدہ کن برطانیہ کن بازرن من بھارتی برآمدات چہ 99% ٹیرف لائنزن پہ 0 کسٹم ڈیوٹی ہن سہولت فراہم کرنا آمت۔ ام سہولت ست میلے بھارتی برآمدات بار پوچھر۔ شری امرناتھ جی یاترا کن گوڈنکن بہن دہن من زائد 3 لاکھ یاترو گفائے ہند درشن کورمت۔ لیفٹنٹ گورنر منوج سنہان درشن کرن والن یاترن ہندس ات ریکارڈ تعداد پہ خوشی باوان، یاترا کن منتظمن ہز کام ہند تعریف کرمت۔ ات دوران سپود آج تہ 6251 یاترن ہند بیاکھ اکھ گروپ جمکہ بھگوتی نگر بنیری کیمپ پہ وادی کن روانہ۔ آج صبح 8 بجے تام کور 3513 یاترو گفائے ہند درشن۔ دیہی ترقی تو پنچیتی راج محکم کی سیکرٹری محمد اعجاز ازدن ہز شری امرناتھ جی یاترا چن بالتل تو پہلگام وطن ہند دور کر تتہ صفائی ہز عمل سام۔ دون دہن ہندس دورس دوران دیت سیکرٹری یاتر انتظامیہ دس پریت ممکن سہولیت فراہم کرنک یقین۔ چنار بک فیسٹیول کنوینئر ڈاکٹر امت وانچوہن کور سری نگر لیفٹنٹ گورنر منوج سنہا ست ملاقات۔ تمہن نیشنل بک ٹرسٹ ست وابست شوبھا کپور تیت۔ ڈاکٹر وانچوہن دس بک فیسٹیول منعقد کرنے چن تیاری متعلق ایل جی زانکاری۔ کتاب میل سری نگر 14 پہ 17 جولائی تام منعقد سپدان۔ وجے پور جمک ڈی ڈی سی ممبر شلپا دھوبے، ناگبنی ہز سرپنچ وندنا کماری تو ہندوارک ایک سماجی کارکن ڈاکٹر شیخ جمشید احمدن تور ایل جی ست بین بین ملاقات کرت کینچن معاملن پہ تبادلہ خیال۔ ICICI بینک کن افسرن پہ مشتمل ایک وفدن کور رات سری نگر وزیر اعلی مور عبداللہ ست ملاقات۔ وفدن دس بینک طرف کارپوریٹ سوشل ریسپانسبلٹی تحت جاری سرگرمین تو جموں کشمیر من اقتصادی مزنامس فروغ دن باپت بینک کن اقدام متعلق وزیر اعلی زانکاری۔ جموں کشمیر وقف بورڈ چیئرپرسن ڈاکٹر سید درخشا اندرا بھی

0: आयुष्मान भारत प्रधानमंत्री जन आरोग्य योजना तहत सब 6 करोड़ लूक 5 लक्षन तम मुफ्त इलाज हकदार वनुक तम बहन करोड़न इलाज सपुद यम सत गरीब गरन इलाज पे सपदन वाली खर्च किन 2 लक्षन करोड़न बचत सपुद अस करू आयुष्मान ऐप डाउनलोड तो बनयू आयुष्मान का जानकारी बापत करू 1455555 फोन नंबर पे रब्त कई
1: चिनार की छांव तले किताबों का एक खूबसूरत जहां आपका इंतजार कर रहा है। आइए तीसरे चिनार बुक फेस्टिवल में जहां मिलेंगी इंग्लिश हिंदी उर्दू और अन्य भारतीय भाषाओं के 200 से अधिक बुक स्टॉल्स साथ ही क्रिएटिव वर्कशॉप्स बच्चों के लिए लिटरेरी सेशंस डिजिटल रीडिंग कॉर्नर और कल्चरल परफॉर्मेंसेस का लुत्फ उठाइए 18 से 26 जुलाई SKICC श्रीनगर चिनार बुक फेस्टिवल ऑर्गेनाइज बाय नेशनल बुक ट्रस्ट इंडिया इन कोलैबोरेशन विद डिस्ट्रिक्ट एडमिनिस्ट्रेशन श्रीनगर टुगेदर वी रीड टुगेदर वी लीड
2: اد کیا زبیر صاحب خبر اتر تہ بوز اس سن اس وادی گل پوش یہ سیاحتی اعتبار دنیا مز خود مقام تھا یم زن یہ خوشگوار مودان چھ پہاڑ چھ سرسبز جائے چھ مختلف وادی ہندن علاقن مز
3: آئے دن چھ اس وچھن جو زن کنس فٹ فال چھ ٹورسٹن ہن سو چھ بڑان تو مگر اس سی سی اگر اس بیس کٹ کن زون پنن پھرناو پنن بوزن والن زون تہ پھرناو یم زن سن آب بی ٹورزم سائٹ چھ یور نہ ون کنس ٹورزم چھ لوکن ذہن چھ گسان کہ یا یہ ہکو اس ون کہ سرکار تو چھ ون تہ تہ تیوتا سیریس نس ہاوان کہ اگر تم آب بی ٹورزم پلیس یم زن چھ تمن کن یہ ہنا زون تمن کن یہ تھوڑا انفراسٹرکچر بڑاون کوشش کرنے تاتی یم زن لوکل ریزیڈنٹ روزن ول چھ گام ول چھ تمن کوتا فائدہ واتہ
2: بالکل دیرین مانگ چھ مختلف علاقن مز یم زن لوک بسن ول چھ زی سانس علاقس مز چھ تیت وچھنی لائق جائے یوکن سرکارس دھیان پز دین تو اس چھ وچھان زی مختلف چھ تم تہ جائے یمن مز ون لوکل سن کشیر گژھان چھ
3: ڈومیسٹک
2: تو باقی یم زن ملک کیو مختلف حصو پٹھ یا دنیا کیو مختلف حصو پٹھ یور یوان چھ سیاحت کرنے خاطر تمن ہن تہ چھ